0: رہے ہیں, ایک باہر ایک اندر. ٹھیک ہے, سپوز لیٹ سے میں نے اسکول میں کوئی غلطی کر دی, آفس میں کوئی غلطی کر دی, کوئی ایسی چیز کر دی جس سے میرے اوپر کوئی ایکشن لیا جا رہا ہے. لیٹ سے مجھے جاب سے ٹرمینیٹ کیا جا رہا ہے, یا مجھے پنش کیا جا رہا ہے, میری سیلری پر افیکٹ ہوا, یا جو سمپل آپ نے کہا مجھ سے بات نہیں کر رہے. رائٹ, دس از اے فارم آف پنشمنٹ جو ہم یوز کرتے ہیں سب ایک دوسرے کے ساتھ, مجھ سے بات نہیں کر رہے ہیں. یہ ایک باہر کا کرم ہے, یہ باہر ہے, اس کے لیے میں کمپلیٹلی دوسرے پر ڈپینڈنٹ ہوں کہ آپ پلیز مجھے فرگیو کریں. اس سمے ہم کیا کہہ رہے ہیں, آپ پلیز مجھے فرگیو کریں کہ میری غلطی کو دیکھ کر آپ نے یہ جو چینج باہر لایا ہے اپنے ویوہار میں, کہ آپ نے میرے اگینسٹ ایکشن لیا, مجھے پنش کیا یا مجھ سے بات کرنی بند کی, آئی ایم ناؤ ریکویسٹنگ یو کہ آپ پلیز مجھے فرگیو کریں. مطلب یہ جو آپ نے کیا ہے اس کو پلیز ودرا کر دیجیے, اس کے لیے آئی ایم کمپلیٹلی ڈیپینڈنٹ آن یو, اینڈ انلیس یو ڈو اٹ یہ چینج نہیں ہوگا. دوسری چیز ہے اندر, آپ نے باہر کچھ چینج نہیں کیا ہے, یا لیٹ سے آپ نے باہر فرگیو کر دیا, مطلب آپ نے باہر ٹھیک کر دیا, آپ نے بات کو بات کرنی میرے سے شروع کر دی, لیکن اندر وہ ہرٹ, وہ بات آپ نے ابھی بھی پکڑ کے رکھی ہے, وچ مینس یو اسٹل ہولڈ دیٹ پین ان سائڈ. باہر آپ نارمل بات کر رہے ہیں, آپ سب کچھ ٹھیک کر رہے ہیں, اینڈ یہ کتنی بھی پرانی باتوں کے لیے بھی ہو سکتا ہے, ہم کہیں گے نہیں سب ٹھیک ہے نا, چھوڑو بھول گیا, لیکن وہ بھولا نہیں, وہ بھولا نہیں ہے. چھوٹی سی چیز پہ وہ درد مجھے پھر سے یاد آتا ہے, کیونکہ آئی ہیو ناٹ فور گیون مائی سیلف, اینڈ فور گیون مائی سیلف مینس آئی ایم اسٹل ان پین. وہ ہرٹ میں نے ابھی تک ہیل نہیں کیا ہے, جب تک وہ ہرٹ میں نے ہیل نہیں کیا مطلب وہ چوٹ ابھی بھی ہے. ان کے ساتھ بات ہم نارمل کر رہے ہیں لیکن وہ درد ابھی بھی ہے. اب یہ جو درد ہے اس کے لیے فرگیونیس مجھے کوئی اور نہیں دے سکتا, کوئی نہیں کر سکتا, یہ چیز مجھے خود کے لیے کرنی ہوگی. اب جیسے آپ نے کہا, سپوز سامنے والا ہم سے بات نہیں کرتا, ہم نے کئی بار لکھا آئی ایم سوری میرے سے غلطی ہوئی آئی ریئلائز, لیکن سامنے والا پھر بھی بات نہیں کر رہا ہے, ہم کیا کر سکتے ہیں اس کیس میں؟
1: کچھ بھی نہیں کر سکتے, کیا کریں گے؟
0: ہم یہ کر سکتے ہیں کہ ہم ان کے پرتی
1: برا نہ سوچیں.
0: جب ہمیں سمجھ میں آ گیا کہ پنگ پونگ انرجی گیم ہے تو وی ہیو ٹو یوز دیٹ ایکویشن. ابھی آپ نے کچھ کیا, میں ناراض ہوں,
1: بیٹ بازو رکھ دیں.
0: نو نو, سائڈ پہ نہیں رکھتے, ہم ایک الگ کوالٹی کی انرجی کی پنگ پونگ گیم کھیلیں گے نا. نیوٹرل نہیں ہو سکتے ہم, ہماری تھنکنگ بند نہیں ہوتی ہے جن کے ساتھ اسٹرانگ کارمک اکاؤنٹ ہے. آپ نے کچھ کیا, میں ناراض ہوئی, میں نے بات کرنی بند کر دی, آپ نے کتنی بار آ کر بولا کہ آئی ایم سوری آئی ریئلائز, لیکن میں نے بات کرنی نہیں شروع کی. آئی کنوے دا میسج آئی ایم ہرٹ, آئی ایم اینگری, اینڈ آئی ایون کنوے دا میسج دیٹ آئی ہیو نو پلانز آف فار گیونگ اور چینجنگ دس, دس از گوئنگ ٹو ریمین. میں کافی سمے ابھی ناراض رہنے والی ہوں, یا میں آپ سے جیون بھر بات کرنے نہیں والی ہوں. اب آپ کیا کر سکتے ہیں, یہ میرے ویوہار کو دیکھ کر ایک ہرٹ, دوسرا گلٹ کہ ہم نے اتنی بڑی غلطی کری, دیکھو یہ رشتہ خراب ہو گیا, تیسرا ایک بہت سٹل روپ میں میرے پرتی ناراضگی. کیسے ہے, اتنی بار ان کو سوری بولا, اتنی بار ان سے اپولوجائز کیا, میں نے جینوئنلی اپولوجائز کیا, یہ ابھی بھی اپنی ایگو اپنی آکڑ یہ بات نہیں کر سکتے ٹھیک سے, کیسے ہے یہ؟ تو یہ انرجی کون سی کریٹ ہو گئی. اب یہ جو انرجی کریٹ ہو گئی, میں تو ناراض تھی, ناراض ہو, ہرٹ ہو, بات نہیں کرنے والی ہو, آپ نے سوری بولا, لیکن انرجی کون سی ساتھ میں کریٹ کر دی, برا بھی فیل ہوا, اینڈ موسٹ امپورٹینٹ میرے پرتی ایک سٹل روپ میں آپ بھی اب ناراض ہو گئے ہیں. ناراض اس لیے کیونکہ فرگیونیس مانگنے پر بھی جب میں ٹھیک نہیں ہوئی آپ اس بات سے ناراض ہیں. اب کیا پنگ پونگ گیم شروع ہو گیا, میں ناراض, آپ بھی ناراض, میں تو پہلے سے ہی ناراض تھی, تو اب آپ ناراض, وہ انرجی میرے پاس واپس میرے سے, कंटिन्यूस. अब आई एम नॉट चेंजिंग, मैं नाराज रहने वाली हूँ. आपको अपनी एनर्जी को चेंज करना है विद अंडरस्टैंडिंग कि आपने जो गलती की वो आपने रियलाइज कर लिया. यू नो इट्स लाइक आपने एक स्टिक लिया, मुझे जोर से मार दिया यहाँ पर, इंटेंशनली या अनइंटेंशनली जो भी, मुझे तो दर्द हुआ ना. अब आपने रियलाइज कर लिया और आपने कहा आई एम सॉरी जो वो मैंने मारा, दूसरा आई विल नॉट डू इट अगेन एंड मे बी यू विल नेवर डू इट अगेन. लेकिन वो जो चोट लगी है वो चोट अभी बहुत दर्द कर रही है. हमें हम कॉन्सेप्चुलाइज नहीं कर सकते हैं कि दूसरे को कितना दर्द हुआ होगा. और कई बार क्या होता है, हम कहेंगे मेरी गलती इतनी थी, मतलब वो अभी तक पकड़ के रखेंगे उस बात को. लेकिन मैं तब तक पकड़ के रखूंगी जब तक मुझे दर्द हो रहा है. एंड इस समय अगर मैं नाराज हूँ, बात नहीं कर रही हूँ, हर्ट हूँ, मीन्स मेरा वुंड वो पेन कर रहा है. आपने तो प्रॉमिस कर दिया कि आप फिर से नहीं मारेंगे, बट व्हाट अबाउट दिस पेन जो मुझे हो रहा है. यू नो व्हाट वी एक्सपेक्ट, वी एक्सपेक्ट कि हमने कहा सॉरी
1: यार तेरे को मारा तो मारा, अभी सॉरी बोल दी ना, अभी क्या करूं.
0: नहीं आपने तो राइट किया,
1: लेकिन वो जो जिसको सॉरी मैंने बोला उसको इतनी जोर से कटा कि उसको छह साल तक दर्द हो रही है उसकी, जब भी वो दर्द को देख के कहां से माफ करेगा वो.
0: हाँ, नहीं माफ की बात नहीं है,
1: सॉरी तो उसने बोल दिया,
0: आपने सॉरी बोला, मुझे दर्द हो रहा है ना.
1: हाँ, तो
0: मेरा दर्द क्या करता है, मेरा दर्द मुझे फिर से आपके नजदीक जाने से रोकता है. इन द सेंस के जब तक मेरी ये चोट हील नहीं होती, आई एम नॉट कॉन्फिडेंट कि मैं आपसे फिर से इंटरेक्ट करने के लिए रेडी हूँ, जस्ट इन केस फिर से आप कुछ ऐसा करते हैं. मेरा तो अभी पहला वाला ही घाव ठीक नहीं हुआ. ये हमें ब्लॉक करता है, हमारा अपना दर्द हमें ब्लॉक करता है, हमारी अपनी नाराजगी कि उन्होंने मुझे इतनी बड़ी चोट दी है. सामने वाला एक्सपेक्ट करता है सॉरी बोला तो नेक्स्ट मॉर्निंग ठीक हो जाना चाहिए, वो ठीक नहीं होंगे. नाउ दिस यू विल हैव टू अंडरस्टैंड कि आई एम इन पेन, इट्स नॉट बिकॉज ऑफ ईगो, इट्स नॉट एंगर, इट्स पेन, वो दर्द है. अब आप, क्योंकि मैं दर्द में हूं, गलती तो आपकी थी लेकिन दर्द मुझे हुआ, मैं दर्द में हूँ, आपने सॉरी बोला, मैंने फिर भी माफ नहीं किया, अब आपका रोल क्या होगा?
1: अब क्या करूँ मैं, सॉरी बोल दिया,
0: आपका एक ही एम होना चाहिए. अब सॉरी बोल दिया,
1: अभी पिंग पोंग का बॉल का
0: चेंज करना है. आपने सॉरी बोल दिया, सॉरी फॉर व्हाट वाज डन, प्रॉमिस भी कर दिया, मतलब रियलाइज भी कर दिया आई विल नॉट डू इट अगेन. जो किया उसके लिए अपॉलोजी, रियलाइजेशन कि आगे नहीं करेंगे. अभी सिर्फ एक ही पार्ट रह गया है जिसको हम छोड़ देते हैं, और वो ये कि ये जो मेरा दर्द हो रहा है इसको आप हील करने के लिए क्या करेंगे. इसको भी आपको हील करने में अगर आप मुझे मदद करते हैं, क्योंकि मुझसे तो वो हील नहीं हो रहा, एंड देन आई कैन लीव इट टू टाइम. हम कहते हैं टाइम विल हील, जब मेरा मन करेगा अगर तो मैं उनसे बात करूंगा, नहीं मन किया तो मैं बात भी नहीं करूंगा. क्यों? टाइम, हमने उसको टाइम पर छोड़ दिया. अब आपका जो तीसरा मोस्ट इम्पोर्टेंट रोल है, आप कुछ ऐसा करें जिससे मेरे ये जो चोट है ये जल्दी हील हो, क्योंकि ये जितनी जल्दी हील होगी उतनी जल्दी आई विल बी एबल टू कम बैक टू नॉर्मल. यू वॉन्ट मी टू कम बैक टू नॉर्मल. उसके लिए आपको सिर्फ एक ही ध्यान रखना है कि अगर मैं क्षमा नहीं कर रही हूँ, आप उस बात से
1: नाराज नहीं होना चाहिए.
0: अंडरस्टैंडिंग, एम्पथी, नाराज नहीं होना है, हर्ट नहीं होना, एक्सपेक्ट नहीं करना कि ये इमिजिएटली वो कर देंगे. अब आपने अगर ऐसा किया तो आपने क्या किया, आपका फ्लो ऑफ लव जो ब्लॉक हो रहा था वो नेचुरल फ्लो होने लगा, तो आपकी तरफ से जो एनर्जी आने लगी वो चेंज हो गई. पहले यहां से नाराज जा रही थी इसीलिए वहां से नाराज भी क्रिएट होने लग गई थी. अब आपने कॉन्शियसली अंडरस्टैंडिंग से आई अंडरस्टैंड, मैंने उनको तकलीफ इतनी दी है, मेरी बात इतनी बड़ी थी, उनको बहुत बुरा लगा होगा, इंसल्ट हो गई उनके सामने, सबके सामने हर्ट हुआ होगा, मुझे लग रहा है वो बात छोटी है, लेकिन हो सकता है उनके लिए वो हर्ट بہت بڑا ہو. میں ایکسپیکٹ کر رہی ہوں